بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني صدق الله العظيم محترم ومكرم السامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد اور ہمارا یہ پروگرام ہر ہفتے جمعہ کی شام کو 8 to 9 تک یو کے ٹائم لائیو ہوا کرتا ہے اور آج فرائیڈے 2nd of October 2026 یہ پروگرام سن رائز 103.2 FM 100.6 FM اکراس ویسٹ یارکشائر اور انٹرنیٹ کے اوپر آپ پوری دنیا کے اندر اس کو سن سکتے ہیں www.sunrise.radio اس پروگرام میں آپ بھی حصہ لے سکتے ہیں ہمارے اسٹوڈیو کا نمبر 01274-306666 I'll repeat 01274-306666 اور اگر آپ یو کے باہر سے فون کر رہے ہیں تو یو کے کا جو ایکسٹینشن نمبر ہے 0044 اس کو ابتدا میں ضرور لگایا کریں آئی ایم یور ہوسٹ مولانا فضل داد اینڈ دس از آور ویکلی سیشن ایوری فرائیڈے ایوننگز بٹوین 8 o'clock اینڈ 9 o'clock یو کے ٹائم Every Friday, today is Friday the 2nd of October 2026 and you're welcome to take part in this session. The number for our studio is 01274-306666 and just as a reminder, those people who are calling from abroad out of the UK, then please remember to add on the extension 0044. ہماری آپ حصہ اس کے اندر لے سکتے ہیں چاہے کوئی اسلامی سوال ہو یا حالات حاضرہ کے اوپر کوئی بات چیت کرنی ہو چاہے ہمارے لوکل حالات ہوں یا ہمارے ملکی حالات ہوں دنیا کے بین الاقوامی حالات ہوں ان کے اوپر آپ بات چیت کر سکتے ہیں اور اگر کوئی اچھی بات ہو جو آپ شیئر کرنا چاہتے ہیں ہمارے سامعین کے ساتھ کہ جس میں شاید ان کا فائدہ ہو یا دوسروں تک پہنچا سکتے ہیں ان کا فائدہ ہو تو یہ موسٹ ویلکم آپ کال کر سکتے ہیں یہ موسٹ ویلکم ٹو ٹیک پارٹ ان آور سیشن اٹ کڈ بی ریگارڈنگ این اسلامک مسئلہ اٹ کڈ بی ریگارڈنگ ایشوز that are going on or that our people are being affected by, whether in your own region, whether it's a national issue, whether it's the international issues that you'd like to speak about, discuss, analyze, you're most welcome to come on air and talk to us about it. Or it could be an Islamic mas'ala, and at the same time it could be something that you feel it's beneficial and you would like to share it with the rest of the listeners, so you're most welcome to call in 01274-306666. We'll hear what you've got to say and so will the rest of our listeners, inshallah. قرآن کریم کی آیت میں نے تلاوت کی ہے آپ کی خدمت کے اندر اور اس کے اندر اللہ رب العزت اپنے نبی پاک صلی اللہ علیہ وسلم کو ایک اہم پیغام دے رہے ہیں جو اپنی امت تک پہنچائیں
اور وہ پیغام فرمایا قل هذه سبيلي ادعو الى الله على بصيرة انا ومن اتبعني. اگر تم پورے اسلام کا دین کا خلاصہ چاہتے ہو, if you want the summary of the whole of Islam in a nutshell, as the saying goes, then the Prophet sallallahu alayhi wasallam is being instructed by Allah to tell the people, hadhihi sabili, this is my path, this is my path, this is my way of life. Ad'u ila Allah, I am calling towards Allah. Ala basiratin, with insight, with deep insight. Basira means not just insight, with deep insight. Ana wa man ittaba'ani, I call towards Allah, and similarly all those that follow me, they call towards Allah as well with insight. And some ulama mentioned that from here, insight means with wisdom. Hikmat ke saath, basirat ke saath, hikmat ke saath. Har maamle ko khub achhi tarah jaan kar, halaat ke upar soch kar, aur uske mutabik daawat dena Allah ki taraf, bulana Allah ki taraf. اللہ کی طرف بلانے کا مطلب یہ ہے کہ اللہ کی وحدانیت, اللہ کی دین کی طرف, اور جو اللہ کی دین کی طرف بلائے تو ظاہری بات ہے کہ وہ اللہ کے نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ کی طرف بھی بلا رہا, کیونکہ جب تک کہ آپ نبی کی اطاعت نہیں کرو گے تو اس وقت تک آپ نے اللہ کی اطاعت نہیں کی, آپ نے اللہ کی اطاعت پوری کی ہی نہیں جب تک کہ آپ نبی پاک صلی اللہ علیہ وسلم کی زندگی مبارکہ کے مطابق آپ چلیں. آپ کے فرمان, آپ کے ارشادات کے مطابق جب آپ چلیں گے تب آپ اللہ کے احکامات پر چل رہے ہیں. The Prophet صلی اللہ علیہ وسلم is telling us very clearly that this is my path that I am treading along. And in a nutshell, I and those that follow me, we are all united in one great goal and objective. And that is, ad'u ila Allah, calling towards Allah. Ala basiratin, with deep insight. And ulama mention that from here insight also means with deep wisdom. In other words, when you call towards Allah, everybody is different in their approach, everybody is different in their acceptance, in their absorption, the way people take a message or accept a message or absorb that message is different on many many many levels. لوگوں کو جب آپ دعوت دے رہے ہیں تو مختلف انداز کے اندر لوگوں کی طبیعتیں ہوتی ہیں, کوئی وہی بات کس انداز کے اندر لے لیتے ہیں اور کوئی لوگ وہی بات کسی اور انداز کے اندر. ایک شخص کو وہ بات کہو تو وہ یہ سمجھے گا کہ اس شخص نے میری بڑی ہی عزت کی کہ میرے سے بات چیت کی, اور وہی بات اگر آپ کسی اور کو کہہ دو تو ہو سکتا ہے کہ وہ اپنی اس کے اندر ہتک اور بے عزتی سمجھے. وہی بات ایک شخص, مجھے یاد ہے ہم آپس کے اندر دوست تھے, دوست بیٹھے ہوئے تھے بات چیت کر رہے تھے, تو ہمارے ایک ساتھی ہیں وہ ذرا مزاحی ان کی طبیعت ہے, تو اس نے کچھ مزاح کے اندر ایک دو باتیں کی کہ میں اس طرح کر سکتا ہوں اور آپ کو میں پیچھے چھوڑ دوں گا اور آپ سے آگے پڑ جاؤں گا, آپ کے اندر ہمت ہی نہیں ہے, ویسے گپ شپ لگا رہے تھے. تو وہ جو سامنے والے ساتھی, انہوں نے بھی وہ ہنس کر کہہ دیا کہ بھائی بالکل
आप जितने तेज और आप जितने आगे बढ़ने वाले बहुत कम लोग हैं, आप बिल्कुल और मैं पीछे. उन्होंने एक मजाहिया तौर पर he took it as a joke and began giving a joke back. हू बहू इसी अंदाज के अंदर उस शख्स ने कुछ देर के बाद एक दूसरे शख्स को इस तरह की बात कही और उस शख्स को बहुत बुरा महसूस हुआ, बल्कि उल्टा उसने कहा कि आप अपने आप को समझते क्या हैं, आपके अंदर बड़ी ही तकब्बुर है, आप दूसरों को अपने से हकीर समझते हैं. तो खैर दोस्तों ने और हमने खुद उसको कहा भाई वो वैसे मजाक कर रही हैं आपके साथ, हंसी मजाक कर रही हैं, गपशप लगा रही हैं. उसने कहा ये कुछ मजाक है, ये अपने आप को पता नहीं क्या समझते. और उस और उन्होंने वही बात जो 15-20 मिनट पहले कुछ देर पहले किसी और से कही थी और उस शख्स ने उसको एक्सेप्ट करके मजाक समझकर इसको जब वो बात हुई, इनकी तबीयत सेंसिटिव और इसने ये सोचा कि वो मेरी बेइज्जती कर रही हैं दोस्तों के सामने और उसकी वजह से बड़े ही नाराज़ हुए और फिर नाराज़ ही सिर्फ नहीं हुए, नाराज़गी का इजहार भी किया. तो खैर कहने का मकसद मेरा, द पॉइंट आई वाज ट्राइंग टू मेक फ्रॉम हियर दैट अल्लाह हैज क्रिएटेड ऑल ऑफ अस विद डिफरेंट टेम्परमेंट्स. ईच पर्सनस टेम्परमेंट इज डिफरेंट फ्रॉम समबडी एल्सेस एंड द सेम phrases that one person will accept and take as a joke or as a flying comment, another person will internalize it and begin to mull over it to such an extent will take it personal and sometimes will transfer that from being a joke to an insult and will accept that as an insult. And then further on, the person will feel that they have been abused or they have been disgraced in front of the friends or colleagues. The same sentences, the same way of delivering them, yet one person accepts it and jokes back again, and the second person, rather than accepting it, feels insulted and things go out of hand. Temperatures rise between people. So everybody is different, and that's why when you are instructed by Allah to call towards good, ادعو الى سبيل ربك بالحكمة والموعظة الحسنة وجادلهم بالتي هي احسن. Again Allah uses سبيل, ادعو الى سبيل ربك, ادعو, call towards, إلى سبيل ربك, to the path of your Lord, the way of life Allah wants of us. And then Allah explains further, بالحكمة, with wisdom, بلي حكمت کے ساتھ آپ لوگوں کو بلاؤ, والموعظة الحسنة, and with beautiful, beautiful advice. When you are giving somebody advice, let them know that it is advice. Do not let them feel intimidated, humiliated, and don't feel arrogant about it. Feel that you are giving advice and give it in the hasana, the most beautiful way. You know, there's each sentence, there's a way of saying it, a way of delivering it. There's a very raw and straightforward way of saying things, and sometimes there's a way of quoting something beautifully and presenting it in the most beautiful manner. And Ustaz Muhtaram used to say that even when you are giving a gift to somebody who's close to you and who knows that this is a gift and who knows your sincerity, it could be a family member, and you are giving them a gift, when you present it in the most beautiful way. You don't just go to the person and throw the gift at them. Let's say it was a bag of dates from Medina or a small bottle of water of Zamzam that you brought from Umrah or Hajj, and you wanted to present it to your family members, to your siblings, to your parents, to your teachers, to your colleagues.
although it's Zamzam, one of the most priceless gifts that you can give. The only one place on the face of the earth where it can come out from. And as a Muslim, we have great respect for this Zamzam. Zamzam ki hum badi hi izzat karte hain. Aur Zamzam pani jab hame koi deta hai, to hum badi hi khush hote hain. Baaki sab cheezein badi aasani se mil jati hain. Madina Sharif ke khajure ho, Makkah Sharif ka Zamzam ho. लेकिन उसको भी जब आप किसी के सामने पेश करते हैं हदीये के तौर पर तो उसके अंदर भी आप बेहतरीन अंदाज के अंदर पेश करते हैं आप दे रहे हैं फायदा उस शख्स का है जो ले रहा है आपने खर्चा किया आपको भी ये चीज पसंद है यू लाइक जमजम एज वेल एंड द खजूर दिस इज जस्ट एन एग्जांपल आई हैव गिवन इट कुड बी एनी gift you like zamzam you like the khajur you've bought it with your own money you took the effort to buy it bring it you took the effort of thinking of presenting it yet that last bit that you are about to perform akhiri jo marhala hai and that is presenting the gift to the recipient wo jo hadiya aap de rahe hain उस शख्स को अगर उस वक्त भी अगर आपने बेहतरीन अंदाज इख्तियार नहीं किया तो चाहे कितनी ही महंगी वो गिफ्ट हो लेकिन वो शख्स अपनी बेइज्जती समझेगा इफ दैट पर्सन यू डिडंट गिव इट इन द मोस्ट ब्यूटीफुल मैनर एंड प्रेजेंटेड इट लेट्स से यू टुक द बॉटल ऑफ वाटर ऑफ जमजम एंड यू थ्रू इट एट द पर्सन सेड हियर इज अ गिफ्ट फॉर यू हियर टेक इट हियर इज अ बैग ऑफ खजूर the dates and you threw it at them and said here take this I bought it for you rather than being appreciated that person will feel insulted wo shakhs bajaye khush hone ke wo ye samjhega ki is shakhs ne meri beizzati ki hai of course mujhe yaad hai hamare ek dost hain तो छोटे छोटे जब हम थे तो उनके चाचा ने उनको ईदी दी मुझे ऐसा वाकया याद है जैसे कल की बात है और उस ज़माने के अंदर पाउंड के नोट्स हुआ करते थे आजकल कॉइन्स होते हैं तो ईद के मौके के ऊपर उसने उनको पाउंड दिया ही वांटेड टू गिव हिम Like youngsters, they normally get given some gifts or some money from the elders on special occasions, Eid, etc. So this friend of mine, he was with me, and his uncle, I can't remember, or somebody wanted to present him with the money. And they used to have pound notes in those days. Coins came very late. So just like we have a £5 note and a £10 note, they used to be a £1 note, एक पाउंड का नोट भी हुआ करता था सो बिकॉज द यंगस्टर वॉज एट अ डिस्टेंस दिस पर्सन ही वॉन्टेड टू गिव हिम द पाउंड एज अ गिफ्ट जस्ट लाइक यू फ्लिक अ कार्ड ही फ्लिक्ड इट एट हिम एंड सेड ही इज द पाउंड फॉर यू दिस यंगस्टर फेल्ट वेरी अफेंडेड ही सेड इफ यू वॉन्ट टू गिव मी इट इन माई हैंड आई एम नॉट गोइंग टू पिक इट अप फ्रॉम द फ्लोर उसने कहा कि अगर आप मुझे देना चाहते हैं तो मेरे हाथ के अंदर ये दो ज़मीन पर फेंक कर कहना कि वहाँ से उठा लो मैं इस तरह नहीं करूँगा एंड यू नो व्हाट एट दैट मोमेंट आई डिडंट अंडरस्टैंड बिकॉज आई वाज वेरी यंग लेटर ऑन इन लाइफ आई अंडरस्टूड कि इफ़ यू आर गिविंग समथिंग टू समबडी अगर आप किसी को कोई चीज़ भी दे रही हैं तो अदब का तकाजा ये है हालात का तकाजा ये है कि आप उसके पेश करते वक्त भी उनकी इज्जत करें व्हेन यू आर प्रेजेंटिंग इट यू प्रेजेंट इट विद रिस्पेक्ट इसी वजह से आप देखते हैं कि जब किसी को कुछ तोहफा दिया जाता है लोगों के सामने व्हेन अ पर्सन इज प्रेजेंटेड विद अ गिफ्ट और समटाइम्स अ प्राइज और अ मेडल इन फ्रंट ऑफ द पीपल तो आप देखेंगे
कि वो खड़े होंगे और बड़े आहिस्ता से वो मेडल जो है आपके गर्दन के अंदर डालेंगे और फिर आहिस्ता से, ये नहीं कि आपको फेंक कर दे दिया कि ये आप ले लो। आपको कोई गिफ्ट दी तो पूरे लोगों के सामने आप खड़े होंगे, वो बड़े प्यार से उस गिफ्ट को उठाएंगे, हालांकि वो महंगी गिफ्ट हो, ऑर्गेनाइजेशन की तरफ से हो, लेकिन तमाम लोग उधर मौजूद हैं, आपको बुलाकर बड़े एहतराम के साथ दोनों हाथों के साथ वो गिफ्ट उठाकर आपके सामने पेश करते हैं, बड़े तवाजु के साथ दे रहे हैं वो, लेकिन इज्जत आपकी उस वक्त भी कर रहे हैं। तो इसलिए कहने का ये पूरी बात इसलिए मैंने अर्ज की कि अल्लाह रब्बुल इज्जत हमें यहाँ बतलाना चाहते हैं कि जब आप किसी को दीन की दावत दे रहे हो, when you are calling towards Allah, you are giving that person the best gift the person could ever receive, the most expensive, जिसके ऊपर हमारी आखिरत का पूरा दारो मदार है, हमारा दीन। तो जब आप उनको ये most expensive, दीन की जितनी कोई expensive चीज नहीं है, it is the most valuable thing on the face of the earth for a human being, इंसान के लिए सबसे कीमती चीज़, तो जब आप उनको दीन की दावत दे रहे हैं, दीन की तरफ बुला रहे हैं, तो उसको भी जब आप पेश करें, तो अल्लाह रब्बुल इज्जत ने हमें इस आयत के अंदर क्या फरमाया, फरमाया उदउ इला सबील रब्बिक बिल हिकमत वल मौइज़तिल हसनत वजादिलहुम बिल्लती ही अहसन। आप लोगों को हिकमत के साथ बुलाओ अल्लाह की तरफ, अल्लाह के रास्ते की तरफ, मतलब अल्लाह के दीन की तरफ, हिकमत के साथ, हालात को देखते हुए, वक़्त को देखते हुए, उनकी तबीयत को देखते हुए, उसका अंदाज देखते हुए। एक शख्स अगर वो दिन को काम करता है

0: Do you ever wish your family's diet could be that little bit better? Then why not try Caratino Better Ghee, the healthier, low-cost butter ghee alternative? Caratino Better Ghee is around half the price of pure butter ghee, but it's cholesterol-free and lower in saturated fats. Better ghee tastes just like the finest butter ghee in cooking, so it's perfect for making all your favourite recipes. Look out for Caratino Better Ghee at Tesco, Asda, Morrison's and quality local grocery stores.
1: गलियां गलियां कुमी ते पैरें ये जुतियां भी कसी गियां पर सस्ता सोना नहीं मिलिया।
2: ओहो ते तुसा चाचे को जाओ ना।
1: चाचा केड़ा चाचा?
2: चाचा जूलर ओक लेन ब्रेडफोर्ड नाइन आले जिन्ना स्पेशल ऑफर कंडी मारी नक्के नतीला सिर्फ दो पौंड ना कानस लाने ना एक पौंड छापा ते बंगा नी कोई मजदूरी नी ब्याह शादी ने जेवरे पर स्पेशल डिस्काउंट है ते जे तुसा पुराना सोना बेचना है ते बहुत चंगे रेट पर देने ने।
1: एक बार फिर दसो केड़ी गली केड़ा पता?
2: चाचा जूलर ओक लेन ब्रेडफोर्ड नाइन टेलीफोन 01274488935।
3: بسم اللہ الرحمن الرحیم دوبارہ آپ کی خدمت میں حاضر آپ کا محزبان مولانا فضل داد اور یہ ہے سن رائز ریڈیو 103.2 ایف ایم 100.6 ایف ایم اکراس ویسٹ یارکشائر اور اسی طریقے سے آپ اس کو سن سکتے ہیں انٹرنیٹ کے ذریعے پوری دنیا کے اندر www.sunrise.radio. You're most welcome to listen to it on the internet throughout the whole world. Hamare session ke andar aap bhi hissa le sakti hain. Hamare studio ka number 01274306666. 01274306666. Break se pehle baat cheet diye kar rahe the ki Allah Rabbul Izzat ne hame حکم دیا ہے کہ جب آپ دین کی دعوت دیں لوگوں کو دین سمجھائیں تو ادعو الى سبیل ربک بالحکمت والموعظت الحسنت وجادلہم باللتی ہی احسن کہ آپ لوگوں کو حکمت کے ساتھ اللہ کے راستے اللہ کے دین کی طرف بلائیں اور پھر آگے فرمایا والموعظت الحسنت اور آپ ان کو جب بلائیں اللہ کی طرف تو نصیحت کا انداز اختیار کریں خوبصورت نصیحت وَجَادِلْهُمْ بِالَّتِي هِي احسن اور اگر کسی چیز کے اوپر آپ کو ان کے ساتھ کوئی مجادلہ کرنا ہے کوئی بات چیت کرنی ہے کوئی ڈسکشن کرنا ہے تو وہ بھی حسنہ بہت خوبصورت انداز اختیار کرو when you are calling towards Allah, towards Deen, then do it with wisdom and present it as though it's a beautiful piece of advice that you are giving them. And if there is any misunderstandings that you need to correct or rectify, then again confront them and challenge them and discuss with them in the most beautiful way خوبصورت انداز کے اندر اور یہاں تک بات پہنچی تھی اس کی مثالیں بھی میں نے کچھ دی تھی کہ جب آپ کسی کو ہدیہ دیتے ہیں تو ہدیہ دیتے ہوئے اگرچہ آپ کی طرف سے آپ دے رہے ہیں چاہے زمزم کا ہدیہ ہو کھجور کا ہدیہ ہو کوئی اور چیز کا ہدیہ ہو کوئی قیمتی گفٹ ہو تو آپ اپنی طرف سے وہ خریدتے ہیں بڑی محنت سے جا کر وہاں پیش کرتے ہیں لیکن جو پیش کی ہوتی ہے اگر وہ خوبصورت انداز اور عزت والے انداز کے اندر نہ ہو تو چاہے کتنی ہی قیمتی گفٹ آپ دے رہے ہیں اگلا شخص اس کو اپریشیٹ کرنے کے بجائے اس کو اپنی بے عزتی اور بے احترامی سمجھتا ہے that person takes it as an insult and feels that you have insulted them or you have abused them or you have disgraced them or you have disrespected them آپ نے ان کی بے عزتی کی ہے تو اس لیے جب قیمتی چیز بھی آپ دے رہے ہیں تو اس کے پیش کرنے کا انداز بھی people you notice they'll sometimes wrap up the presents to make it look even more nicer as a surprise as a cliffhanger, as something that will be something that people will look towards, look forward towards. तो इसी तरह दीन की भी जब दावत दे रहे हैं तो अल्लाह रब्बुल इज़्ज़त ने फरमाया कि खूबसूरत अंदाज के अंदर पेश करो. और यहाँ तक बात पहुँची थी, मैंने आखिर में सवाल गोया ये किया कि ये क्या वजह है कि अल्लाह रब्बुल इज़्ज़त यहाँ फरमा रहे हैं कि खूबसूरत अंदाज के अंदर. उसकी वजह फरमाया खूबसूरती आम तौर पर होती है ज़ाहरी चीज़ों के ऊपर, आम तौर पर, हर वक्त नहीं लेकिन आम दस्तूर ये होता है कि जो खूबसूरती है वो ज़ाहरी तौर पर होती है. ऐसे करते हैं, कुछ कॉल्स आई हुई हैं तो कॉल्स ले लेते हैं फिर आगे बात चलाते हैं. अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु.
4: वालेकुम अस्सलाम मौलाना साहब, मोहम्मद बसीर बात कर रहा हूँ सिडनी से. कैसे हैं आप?
3: अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है भाई. मोहम्मद बसीर साहब, गुड टू हियर फ्रॉम यू.
4: जी जी, सबको सुनने वालों को सलाम. मौलाना साहब, क्विक क्वेश्चन.
3: सिडनी ऑस्ट्रेलिया ना, मैं सिर्फ सुनने वालों की अर्ज कर रहा हूँ.
4: जी जी, सिडनी ऑस्ट्रेलिया.
3: तो अब आप सवाल से पहले मैं भी पूछ लूँ कि आपकी यहाँ, यहाँ हमारे यहाँ तो अब रात के तकरीबन 8:45 बज रहे हैं, तो आपकी यहाँ क्या बज रहा है?
4: जी मेरे 6:45 बज रहे हैं, मतलब 5:42. हम आपसे 9 hours आ गए.
3: और 6:45 बज रहे हैं सुबह की नमाज के बाद के वक्त.
4: जी माशाल्लाह जी, नमाज पढ़ के मस्जिद से तो मैं आ रहा था. मैं आपको सुनता हूँ एवरी फ्राइडे माशाल्लाह. तो मैंने कहा मैं आपसे क्वेश्चन पूछ लेता हूँ. तो मेरे काफ़ी दिनों से जहन में चल रहा था, मैंने कहा आपसे इंशाल्लाह पूछूंगा. अच्छा, जिस मस्जिद में यहाँ पे ना हमारे उफाज आते हैं रमज़ान में कुरान पढ़ने, जो कुछ आते हैं, तो ज़्यादातर दो कभी एक आ जाते हैं. तो अब पीछे सुनने वाला कभी नहीं होता, तो मैं मतलब मैं खुद हाफिज तो नहीं हूँ, तो मैं कुरान खोल के पीछे में सुनता रहता हूँ. कोई गलती होती है तो मैं निकाल लेता हूँ. तो ये इसकी मैंने पूछना था कि क्या ये सही, क्योंकि काफ़ी लोग कहते हैं ऐसा नहीं करना चाहिए. तो मैंने कहा मैं आपसे भी पूछ लेता हूँ इसके बारे में, क्या होगा मैं इशू ये है कि हमारे पास यहाँ पे लोकल हाफिज नहीं है. तो इसको जहन में रखते
3: हुए, तो वो दो हाफिज हैं या एक हाफिज है?
4: एक आते हैं, हम ज्यादातर तो दो आते थे, लेकिन आप कुछ ने सोच लीजिए थे ना, एक
3: ही आता है. जी जी जी, ठीक है. इंशाल्लाह आप सुनते रहें और इंशाल्लाह ज़रूर इसके ऊपर मैं बातचीत करूँगा. गुड क्वेश्चन. अल्लाह ताला आपको खैरियत के साथ रखे और नेक काम कर रहे हैं. अल्लाह रब्बुल इज़्ज़त नेकी के अंदर आपको और मज़ीद फरमाए. मोस्ट वेलकम. वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु. तो ये थे भाई अब्दुल बसीर साहब, सिडनी ऑस्ट्रेलिया, दुनिया के हमारे यहाँ दूसरी तरफ. और अब हमारी यहाँ रात हो रही है और उनके यहाँ दिन शुरू हो रहा है. अजीब अल्लाह की ये कुदरत है. तो खैर, मैं अर्ज़ कर रहा था, उनका सवाल ऐसे करते हैं, सवाल का जवाब दे देते हैं क्योंकि वक़्त भी मुख्तसर है. और वो ये है कि कुरान करीम जब पढ़ा जाता है तरावीह के अंदर, तो अगर उनकी सामे, उसको कहते हैं सामे बनकर सुनना है, तो आया हम कुरान करीम के अंदर देखकर और वहाँ से फिर उनको लुकमा दे सकते हैं या नहीं, यानी उनकी गलती? तो उसका जवाब ये है कि नहीं, आप कुरान करीम के अंदर जब आप देखेंगे तो उस वक़्त आपकी तवज्जह नमाज से हट गई है और आपने एक एक्सटर्नल चीज़ वहाँ से आपने इलम लेकर और फिर उनको इसका खुद लुकमा दिया है. तो इस तरह नहीं करना चाहिए. हाँ, अलबत्ता ये हो सकता है कि कोई ऐसा शख्स हो जो नमाज न पढ़ रहा हो, बच्चे हों, वो नमाज नहीं पढ़ रहे, वो देख रहे हैं कुरान करीम, और वहाँ जब नमाज ख़त्म हो जाए उनको जहाँ गलती हुई थी वो बतला सकते हैं. एक तरीका ये. दूसरा तरीका ये हो सकता है कि कुरान करीम अपने पास रख लें और जो ही दो रकातें ख़त्म हो उस वक़्त इंसान देख लेता है कि उन दो या तीन सफ़ों के अंदर हमने जो पढ़ा था उसके अंदर सही था गलत. अगर कोई गलती हो जाए, अगर बाज़ औक़ात इस तरह होता है, गलती हो जाती है और हाफिज फंस जाता है आगे निकलता नहीं तो फिर उस वक्त रुकू कर ले मुख्तसर रुकू कर ले और जितना इस रकात के अंदर छूट गया है वो अगली रकात के अंदर पढ़ ले। तो ये मैंने कुछ सजेशन दी है किस तरह इस मसले को हल करना है, लेकिन खुलासे के तौर पर ये है कि भाई बशीर साहब जो हो गया है वो तो हो गया है लेकिन फ्यूचर के अंदर इस तरह करना मुनासिब नहीं है। जी हाँ, कुरान करीम चाहे हाथ के अंदर हो चाहे बाज़ उलमा और बाज़ फिरके ऐसे हैं बाज़ लोग इस तरह हैं कि वो इसकी इजाज़त देते हैं लेकिन हकीकत में इसकी इजाज़त नहीं है। जी हाँ, ऐसा करते हैं ब्रेक की तरफ जाते हैं, मुख्तसर ब्रेक है, ब्रेक के बाद वापस आकर अपनी बात को आगे चलाते हैं। जी बल्कि ऐसे करता हूँ बात पूरी कर लेता हूँ फिर ब्रेक के बाद मुख्तलिफ एक दो बातें और अर्ज़ करनी थी। तो मैं ये अर्ज़ कर रहा था कि अल्लाह रब्बुल इज़्ज़त ने मौइज़तिल हसना खूबसूरत नसीहत वजादिलहुम बिल्लती ही अहसन और आप उनसे जब आप डिस्कशन करें तो अहसन खूबसूरत अंदाज के अंदर, तो उसकी वजह यह है कि खूबसूरती ये एक ज़ाहिरी चीज़ है, दैट इज़ समथिंग दैट इज़ यूजुअली जनरली एक्सटर्नल आम तौर पर वो ज़ाहिरी चीज़ होती है और ज़ाहिरी चीज़ के ऊपर बनाओ सिंगार खूबसूरती के ऊपर इंसान और ज़्यादा लगाता है। तो गोया ये बतलाया जा रहा है कि अगरचे आप दिल से मुखलिस थे इवन दो यू आर सिंसियर इन गिविंग दिस नसीहत बट इवन देन You must present it so that the outwardly part is also beautiful, so that the person is more willing to accept it and more readily accepting it. तो अगर से आप इखलास के साथ वो उनको नसीहत कर रहे हैं, इखलास के साथ वो गिफ्ट दे रहे हैं, दीन की गिफ्ट हो कोई भी, लेकिन इखलास सिर्फ काफ़ी नहीं है इस अंदाज़ के अंदर, इखलास के साथ उसका ज़ाहिरी पेश करना वो भी खूबसूरत हो तब अगला शख्स इसको अपने यहाँ एक्सेप्ट कर लेता है। दैट्स व्हाई व्हेन यू आर स्पीकिंग अबाउट आवर दीन इट मस्ट बी इन द मोस्ट ब्यूटीफुल माना। ऑफ कोर्स यू आर गोइंग टू हैव सिंसियरिटी, इखलास तो ज़रूर होगा, अब अल्लाह की खुशी के लिए कर रहे हैं, लेकिन इखलास होना काफ़ी नहीं है, उसको हिकमत के साथ खूबसूरती के साथ पेश करना ये अहम हमारा दीन का एक फरीसा है। ऐसे करते हैं ब्रेक की तरफ जाते हैं, ब्रेक के बाद वापस आकर इंशाल्लाह एक दो बातें अर्ज़ करनी है। अगर आप भी कॉल करना चाहते हैं तो ये मोस्ट वेलकम 01274306666 ये है सनराइज रेडियो और मैं हूँ आपका मेहजबान मौलाना फसल दाद। फिलहाल ब्रेक की तरफ। The greatest station, radio station in the world. Sunrise Radio.
5: No, sorry, mate.
6: No, we don't have that part.
7: Have you tried down the road?
8: We can get it in, but it won't be for a few days.
9: There are some things in business you can't control, but you can stay in control of your van's downtime. Because our uptime promise is our commitment to keep you moving, with 82% of breakdowns fixed at the roadside and 24/7 cover for up to 30 years. Mercedes-Benz vans, we've got your back. T's and C's apply. Subject to servicing with the Mercedes-Benz authorised repairer. Full terms at mbvans.co.uk/mobileovervan.
10: This October, Bollywood meets Bhangra in Manchester. In-house Productions presents Bollywood meets Bhangra 4, featuring Dutch sensation Jenna Jia performing live. Enjoy Bollywood, Bhangra, hip-hop, Afro and R&B, plus DJs, dancers and dhol players. Friday the 23rd of October, from 9 p.m. till late, at Area, 50 Sackville Street, Manchester. Entry is free. Photo ID required. For information, call 0775-3363-926. Official radio partner, Sunrise Radio.
3: Bismillahirrahmanirrahim. Dubara aapki khidmat mein hazir aapka mehzban Maulana Fazal Dad. Aur break se pehle baat chil kar chal rahi thi ki jab aap kisi ko دین کی دعوت دے رہے ہیں دین کے بارے میں بتلا رہے ہیں تو ضروری ہے کہ آپ اس کو خوبصورت انداز کے اندر پیش کریں۔ دنیا کے اندر آخری میسج اپنا ختم کرنے سے پہلے کہ دنیا کے اندر ابھی تک مختلف ممالک کے اندر بڑا ہی ظلم ہو رہا ہے اور اگر آپ یہ سمجھتے ہیں کہ فلسطین کے اندر حالات ٹھنڈے ہو گئے ہیں اور وہاں اب ظلم کرنا بند کر دیا گیا ہے تو یہ آپ کی غلط سوچ ہے۔ گزشتہ کل اور اس سے پہلے ہی الجزیرہ نیوز کو میں دیکھ رہا تھا اور اس کے اندر بھی بتلا رہے تھے کہ وہاں کتنا ظلم ہو رہا ہے اور کس انداز کے اندر سووں کی تعداد کے اندر ابھی تک اور زیادہ شہید کیے گئے ہیں اور صرف فلسطین کے اندر ہی نہیں بلکہ دیگر علاقوں کے اندر بھی چاہے وہ پاکستان ہو ہندوستان ہو بنگلہ دیش ہو مڈل ایسٹ ہو بلکہ اگر یوں کہا جائے کہ جس کانٹیننٹ کے اندر بھی اگر آپ دیکھیں چاہے وہ ایشین کانٹیننٹ ہو یا چاہے وہ یورپین کانٹیننٹ ہو اگر ادھر آپ دیکھیں تو یہاں بھی مختلف ممالک کے اندر یا چاہے آپ آسٹریلیزیا کے اندر دیکھیں چاہے افریقہ کے اندر چاہے امریکاز کے اندر کیونکہ امریکاز نارتھ امریکہ ساؤتھ امریکہ یہ ایک مستقل کانٹیننٹ ہے تو ان تمام جس کانٹیننٹ کے اندر بھی دیکھیں تو ہزاروں کی تعداد کے اندر لوگوں کے اوپر ظلم ڈھایا جا رہا ہے پیپل آر ٹارچرڈ پیپل ہیو کرولٹی اپون دم پیپل آر بینگ ماسکرڈ اینڈ یو آل نو اباؤٹ دا جینوسائڈ دیٹس گوئنگ آن دیٹ وینٹ آن ان پیلسٹائن دا انٹرنیشنل کرمینل کورٹ اینڈ دا آئی سی جے دا رولنگس فرام the highest courts in this world, their rulings, they are the most experienced of the judges and they must have had evidence presented in front of them for them to make these judgments. And when a genocide is happening and places are being ethnically cleansed, puri puri ilakon ko جب وہاں ختم کیا جا رہا ہے 80,000-90,000 لوگوں کو وہاں ختم کر دینا اور صرف ان 80,000 کو شہید کرنا نہیں بلکہ ان کے ساتھ جو لاکھوں کے تعداد میں زخمی ہوئے ہیں بعض ایسے زخمی کہ وہ اب پوری زندگی ان کے زخم ختم نہیں ہوں گے مینی آف دیم ہیو ہیڈ دیئر آرمز اینڈ لمبز ایمپیوٹیٹڈ So although they give you the figure of 80,000 have been killed in Palestine, but there's hundreds of thousands that are physically hurt, maimed, life-threatening, life-changing injuries throughout their lives, and those people are still there. And just as bad is that whole areas swaths of land have been demolished by this huge weaponry and because of that living there in those areas is almost impossible because to clear that and then to rebuild it is not in the is incomprehensible for those Palestinians ان کے ذہن کے اندر ہو ہی نہیں سکتا تو اس لیے اف یو آر سٹنگ آن یور کاؤچ ایٹ ہوم اف یو آر اراؤنڈ دا کار اف یو آر ان لگژری تو یہ یاد رکھنا کہ اللہ نے آپ کے اوپر بڑا ہی انعام کیا ہے کہ آپ آرام سے کھا رہے ہیں پی رہے ہیں تھکاوٹ ہو گھر کے اندر بڑے آرام سے وہ جب ہم پکچرز اور ویڈیوز دیکھتے ہیں آج کل سوشل میڈیا کے ذریعے وہاں کے حالات پوری دنیا کے اندر وہ جب حالات دیکھتے ہیں تو انسان کے رونگٹے کھڑے ہو جاتے ہیں بلکہ اب لوگوں نے تو اس کو دیکھنا ہی چھوڑ دیا ہے پیپل ہیو بگن ٹو نارملائز اٹ اینڈ بگن ٹو لک اوے فرام آل دا اٹراسٹیز دیٹ آر ٹیکنگ پلیس اوور دیئر وہاں جو ظلم ہو رہا ہے تو لوگ اس کی طرف اب دیکھنا ہی بند کر دیا ہے اور مچ آف دا میڈیا ہیو ویری تھنلی کوورڈ ایٹ دا ٹائم آف دا ماسکر ایٹ دا ٹائم آف دا جینوسائڈ بٹ ناؤ مچ آف دا میڈیا ہیو ٹرنڈ اوے اینڈ دیٹس وائی آئی فیل اٹ امپورٹنٹ دیٹ ایوری سو آفٹن وی گیو ایچ ادر اے ریمائنڈر اس لیے میں ضروری سمجھتا ہوں कि हर थोड़े अरसे के बाद हम एक दूसरे को कम से कम याद दहानी तो करा दें कि वहाँ जुल्म अभी तक हो रहा है, ये मत समझो कि अभी जुल्म ख़त्म हो गया है। और अगर हम और कुछ नहीं कर सकते तो कम से कम इतना तो कर सकते हैं कि दो काम कर सकते हैं, उनके लिए दुआ कर सकते हैं कि या अल्लाह जहाँ कहीं भी जुल्म हो, चाहे फ़लस्तीन में हो, चाहे अफ्रीका में हो, चाहे एशिया में हो, चाहे जो से वर एवा जहाँ भी हो, या अल्लाह उस तमाम जुल्म को ख़त्म फरमा, मजलूमीन की मदद फरमा। और दूसरी बात, लोगों को इसके बारे में बार बार आपको बतलाना है। यू नीड टू स्पीक टू पीपल एंड टेल पीपल अबाउट इट। कम अज़ कम अवेयरनेस पेश कायम रखना, ये भी एक मुस्तकिल काम है और मुस्तकिल एक मेहनत है आपकी तरफ से। इसी के साथ आज के सेशन को ख़त्म करते हैं मुख्तसर दुआ के साथ। الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه أجمعين يا رب العالمين تو ہم سب کو دین کی سچی اور صحیح سمجھ نصیب فرما یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما یا اللہ جتنے بھی بیمار ہیں تمام بیماروں کو شفا نصیب فرما اور یا اللہ جتنے بھی پریشان حال ہیں جس قسم کے بھی پریشانی کے اندر ہیں یا اللہ سب کی پریشانیوں کو تو دور فرما یا اللہ جہاں کہیں بھی ظلم ہو رہا ہے یا اللہ جس انداز کے اندر بھی ظلم ہو رہا ہے یا اللہ تمام مظلومین کی تو مدد فرما اور ان تمام مظلومین کو ظلم سے نجات نصیب فرما اور جو ظلم کرنے والے ہیں ظالمین ہیں یا اللہ ان کو صحیح اور سچی سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں یا اللہ نبی پاک صلی اللہ علیہ وسلم کے اخلاق حمیدہ ہم سب کو نصیب فرما شیطان کے حملوں سے اس کے مکر و فریب سے تو ہم سب کی حفاظت فرما یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام خیر کی دعاؤں کے اندر تو ہم سب کو حصہ نصیب فرما اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت اور پناہ مانگی ہے یا اللہ ان تمام چیزوں سے تو ہم سب کو پناہ اور حفاظت نصیب فرما یا اللہ جتنے بھی مرحومین اس دنیا سے جا چکے ہیں ان سب کی بخشش اور مغفرت فرما اور ہماری موت کا وقت آوے تو ہمیں خاتمہ بالایمان نصیب فرما اور یا اللہ سب سے بڑی بات وہ تیری رضا مندی ہے دنیا اور آخرت کے اندر تو ہم سب کو اپنی رضا مندی نصیب فرما سبحان ربک رب العزة عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین میں ہوں آپ سے مخاطب آپ کا میزبان مولانا فضل داد اور یہ ہے سن رائز ریڈیو 103.2 ایف ایم 100.6 ایف ایم اکراس دا ہول آف ویسٹ یارکشائر اور پوری دنیا کے اندر آپ انٹرنیٹ کے ذریعے سن سکتے ہیں www.sunrise.radio آپ سن سکتے ہیں میں ہوں آپ کا میزبان مولانا فضل داد اور ہمارا یہ پروگرام ہر جمعہ کی شام کو 8 to 9 تک یو کے ٹائم ہوا کرتا ہے آئی ایم یور ہوسٹ مولانا فضل داد اینڈ دس از آور ویکلی سیشن ایوری فرائیڈے بٹوین 8:00 and 9:00 یو کے ٹائم اور یاد رہے اس سیشن کے اندر آپ بھی حصہ لے سکتے ہیں آپ فون کر سکتے ہیں چاہے کوئی دینی مسئلہ ہو حالات حاضرہ پر ہو یا کوئی اچھی بات ہو آپ بھی اس کے اندر حصہ لے سکتے ہیں اسی کے ساتھ السلام علیکم ورحمۃ اللہ وبرکاتہ
7: Broadcasting to the Asian community 24 hours a day, this is Sunrise Radio. On the hour, every hour, this is Sunrise Radio Network News.
11: From the Sky News Centre at 9, the man accused of murdering Anne Widdecombe has also been charged with a terror plot against Reform UK leader Nigel Farage. 28-year-old Joshua Kerry is due in court on Wednesday. Manchester City have formally lodged an appeal against the ruling which found them guilty of breaching Premier League financial rules. The club says the Independent Commission's opinion contains errors of law, principle and fact, and insists it has irrefutable evidence to support its position. Here's Sky Sports News Chief Kaveh Solakull.
12: Manchester City's statement is calling their judgment an opinion. So it just shows you what Manchester City think about this whole process, that even now they're refusing to call a judgment a judgment.
11: G7 countries have agreed to release stockpiles of up to 100 million barrels of oil as part of efforts to bring down the cost at the pumps. US President Donald Trump had threatened to ban exports of diesel. Buckingham Palace says the King will not apologise for the UK's role in slavery during his upcoming visit to the Caribbean. A spokesperson insists Charles will address what's been described as the darkest days of our past. The captain in charge of the Fly Dubai flight says he wasn't going to let others die after he was stabbed. Smit Machar was flying the service to Tel Aviv when he was allegedly attacked by his co-pilot, causing the plane to nosedive. In a video call with Indian Prime Minister Narendra Modi, he says he had to open the door to the cockpit to protect his passengers.
13: When I was on the ground, I realised that the aircraft is going down, and I told myself, this is the last push, Smit. The door is right there, and I was still getting hit, but I opened the door, and everyone else who helped was just as incremental to this effort.
11: And two early goals have put Northern Ireland in control against Ukraine in the Nations League. They lead 2-0 in the match being played tonight in Slovakia. That's the latest. I'm Chris Milligan.